बढ़नाले ये तीखेरा दुख पर विदे न पढ़नाले मोमा स्वर्गे मुनु भयो म 5 वर्ष को हुँदा बालखमा पढ्न पाइन 7.5 ले छुँदा जय श्री पशुपतिनाथ म दुखीको गर्नु होस् सायदा।